0: हवा की तब्दीली और तवानाई के सिलसिले में एससीओ ममालिक ने तवानाई की बचत और मौसर इस्तेमाल के सिलसिले में इश्तराक बढ़ाने पर इत्तफाक किया। समिट में हंगामी सूरत हाल से मुतासर ममालिक की मदद के लिए एक बयान भी मंजूर किया गया। डिजिटल शोबे में रुकन ममालिक ने आर्टिफिशियल इंटेलिजेंस में इश्तराक को वसत देने पर इत्तफाक किया। वजारत खारजा ने कहा कि यह नतायज इलाकाई सलामती, तरक्की और कनेक्टिविटी के मामले पर अपनी पोजीशन पर पेशरफ्त के लिए भारत को एक कलीदी प्लेटफॉर्म फराहम करते हैं। वजारत खारजा ने कहा कि समिट से खिताब करते हुए वजीर आजम मोदी ने आइंदा 25 बरसों के लिए एक नक्शे राह पर जोर दिया। वजीर आजम नरेंद्र मोदी कल नई दिल्ली में जल शक्ति वजारत की महकमा जाती समिट के अख्तामी इजलास से खिताब करेंगे। इस दो रोजा महकमा जाती समिट का आगाज आज हुआ है और ये वजीर आजम के महकमा जाती समिट के नजरिए की सीरीज की पहली समिट है, जिसका मकसद टीम इंडिया के जज्बे को मुस्तहकम करना और तआवुन पर मबनी विफाक को मजबूत करना है। ज़िराअत और किसानों के बहबूद के वजीर शिवराज सिंह चौहान ने आज नई दिल्ली में एक मीटिंग के दौरान प्रधानमंत्री धन धान्य कृषि योजना PMDDKY की पेशरफ का जायजा लिया। मीटिंग के दौरान 100 नामजद जिलों में इस स्कीम के निफाज में तेजी लाने, इसे दूसरी स्कीमों के साथ मरबूत करने और किसानों के लिए जिलावार कारकर्दगी को बेहतर बनाने पर तवज्जो मरकूज की गई। पेश है एक रिपोर्ट।
1: ज़राअत और किसानों की बहबूद की वजारत ने बताया कि स्कीम के 6 मकासद पर मबनी 100 जिलों की कारकिर्दगी का औसत स्कोर अप्रैल 2026 के 22.54 से बढ़कर जुलाई 2026 में 38.85 हो गया है, जो कि 16.31 पॉइंट्स की बेहतरी है। वजारत ने बताया कि यह स्कीम 11 वजारतों और महकमों की 36 मरकजी स्कीमों और रियासती स्कीमों और प्राइवेट शोबे की शमूलियत के साथ मरबूत करते हुए नाफिज की जा रही है। सालाना अहदाफ की पेशरफ्त की निगरानी के लिए 36 स्कीमों के 74 नतायज पर मबनी अशारियों और 47 महसल पर मबनी अशारियों पर मुश्तमिल कुल 121 इशारियों की शनाख्त की गई है। मरकजी काबीना ने गुज़श्ता साल धन धान्य कृषि योजना को मंजूरी दी थी और 11 अक्टूबर 2025 को इसका आगाज किया था। दिल्ली से शिवांग मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
0: हुकूमत ने चीनी के डीलरों के लिए चीनी का जखीरा करने की हद 4000 क्विंटल से घटाकर 2000 क्विंटल कर दी है। इस हद का इतलाक इस साल 15 सितंबर से 30 नवंबर तक जारी रहेगा। चीनी जखीरा करने की हद में की गई नई कटौती का मकसद जखीरांदोजी और कयास आराइयों पर मबनी तिजारत की रोकथाम, सारिफिन के मफादात का तहफ्फुज और चीनी की वाफर दस्तियाबी और कीमतों में इस्तेहकाम को यकीनी बनाना है। फिलहाल मुल्क भर में चीनी के डीलरों को 4000 क्विंटल तक चीनी जखीरा करने की इजाजत है, जो इस साल 1 अगस्त से नाफिजुल अमल है। हुकूमत ने कहा है कि मुल्क में प्याज की दस्तियाबी वाफर मकदार में है और हुकूमत ने कांदा एक्सप्रेस और सड़क ट्रांसपोर्ट के जरिए बफर स्टॉक की तयशुदा और मुकर्रर करदा मकदार की रवानगी का आगाज किया है, ताकि प्याज की कीमतों के सीजन के दबाव को मुंजबित किया जा सके। खुराक सारिफिन के उमूर और अवामी निज़ाम तकसीम की वजारत ने कहा कि 19 रियासतों में वाफर दस्तियाबी को यकीनी बनाने के लिए 30 ट्रक रवाना करते हुए खुर्दा इकदामात को खातिर ख्वाब वसूत दी गई है। वजारत ने बताया कि इस पहल के हिस्से के तौर पर नासिक से 2 कांदा एक्सप्रेस ट्रेनों की खेप रवाना की गई है। वजारत ने मजीद कहा कि पहले मरहले के तहत 450 मैट्रिक टन प्याज दिल्ली पहुंच गई है और इसके अलावा वाराणसी, लखनऊ, चंडीगढ़ और अमृतसर और पूरे दिल्ली कौमी राजधानी खित्ते में तकसीम की गई है। वजारत ने मजीद बताया कि बाजार की मौजूदा सूरत हाल और कीमतों के रुझान को देखते हुए तकरीबन 1000 मैट्रिक टन प्याज सड़क के रास्ते अहम मराकज तक पहुंचाई जा रही है। वजारत ने इत्तला दी कि बरवक्त अदायगियों को यकीनी बनाते हुए 210 करोड़ रुपए सीधे तौर पर 3400 किसानों को अदा किए गए। हुकूमत प्याज के किसानों की मदद के तई अहद बस्ता है और सारिफिन के लिए भी प्याज की खातिर खा और किफायती दस्तियाबी को यकीनी बना रही है। वजीर दिफा राजनाथ सिंह ने आज नई दिल्ली में 16 दिफाई शोबे की सरकारी कंपनियों की सालाना कारकर्दगी का जायजा लिया। अपने खिताब में जनाब सिंह ने इस बात को उजागर किया कि साल 2025-26 में भारत की दिफाई साजो सामान की तैयारी तकरीबन 1.8 लाख करोड़ रुपए रही। उन्होंने इस उसूलियाबी को आत्मनिर्भर दिफाई सनती बुनियाद कायम करने की जानिब मुल्क की अहम पेशरफ्त करार दिया। उन्होंने इस बात पर जोर दिया कि दिफाई शोबे की सरकारी कंपनियों की पेशरफ्त महज इकतसादी सनती जरूरत नहीं है, बल्कि यह कौमी सलामती के लिहाज से भी इंतहाई अहम है। مرکزی حکومت نے ایندھن کے برآمداتی محصول سے متعلق اپنے 15 روزہ تازہ جائزے کے حصے کے طور پر پیٹرول، ڈیزل اور ہوائی جہازوں کے ایندھن کی برآمدات پر خصوصی اضافی ایکسائز ڈیوٹی پر نظر ثانی کی ہے۔ نظر ثانی شدہ قیمتوں کے مطابق پیٹرول پر برآمداتی محصول میں 1.5 روپے فی لیٹر کا اضافہ کیا گیا، جبکہ ڈیزل پر یہ محصول 25 روپے فی لیٹر تک بڑھا دیا گیا۔ ہوائی جہازوں کے ایندھن پر محصول میں 19 روپے فی لیٹر کی کمی کی گئی ہے۔ وزارت خزانہ کی جانب سے نوٹیفائی کی گئی نظر ثانی شدہ شرحیں آج سے لاگو ہو جائیں گی۔ تاہم گھریلو کھپت کے لیے پیٹرول اور ڈیزل پر موجودہ ایکسائز ڈیوٹی میں کوئی تبدیلی نہیں کی گئی ہے۔ حکومت نے آج سی جے پی کی جانب سے 5 ستمبر کو ہونے والا اپنا احتجاج نہ کرنے کے اعلان کا خیر مقدم کیا ہے۔ نئی دلی میں میڈیا سے بات کرتے ہوئے مرکزی وزیر جگت پرکاش نڈا نے یقین دہانی کرائی کہ احتجاج کرنے والے طلبہ کے خلاف درج سبھی معاملات واپس لیے جائیں گے اور مستقبل میں ان کے خلاف کوئی سخت کارروائی نہیں کی جائے گی۔ انہوں نے کہا کہ مرکز نے بی جے پی کی حکمرانی والی ریاستوں سے بھی صلاح و مشورہ کیا ہے اور اب اس بات کی یقین دہانی کو پورا کیا جا رہا ہے۔ انہوں نے مزید کہا کہ حکومت کی اولین ترجیح نوجوانوں کی فلاح و بہبود اور ترقی ہے۔
2: ہم نے چھاتروں کے بھوشیہ کو دھیان میں رکھتے ہوئے آشواسن دیا تھا کہ پردرشنکاری چھاتروں پر درج کیے گئے معاملے واپس لیے جائیں گے۔ اسی کرم میں ہم نے بھارتیہ جنتا پارٹی شاست پردیشوں میں جو سرکاریں تھیں ان سے بھی چرچا کی تھی اور ہم اس آشواسن کو پورا کرنے جا رہے ہیں۔ سی جے پی کے پروکتا نے پریس کانفرنس کر کے 5 ستمبر کو پرستاوت ویروھ پردرشن کو واپس لینے کا جو نرنے لیا ہے ہم اس کا سواگت کرتے ہیں۔
0: انسانی حقوق سے متعلق قومی کمیشن این ایچ آر سی نے اس بس کے ڈرائیور اور کنڈکٹر کی جانب سے ایک لڑکی کے ساتھ مبینہ جنسی زیادتی کے معاملے میں دلی اور گوتم بدھ نگر کے پولیس کمشنروں اور اتر پردیش کے مین پوری کے پولیس سپرنٹینڈنٹ کو نوٹس جاری کیے ہیں، جس میں وہ گریٹر نوئیڈا سے سوار ہوئی تھی۔ یہ واقعہ گزشتہ مہینے کی 4 تاریخ کو پیش آیا تھا۔ کمیشن نے 2 ہفتے کے اندر اندر اس معاملے پر ان سے تفصیلی رپورٹ داخل کرنے کو کہا ہے، جس میں تحقیقات اور اگر متاثرہ کو کوئی معاوضہ دیا گیا ہو تو اس کی تفصیل بھی شامل ہوگی۔ کمیشن نے میڈیا رپورٹ کے بعد از خود نوٹس لیتے ہوئے انہیں نوٹس جاری کیے ہیں۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ سپریم کورٹ نے 20 سے 25 جولائی تک نیٹ پیپر لیک معاملے سے متعلق طلبہ کے احتجاج کے سلسلے میں ملک بھر میں درج ایف آئی آرز کو آج رد کرنے کا حکم دیا۔ عدالت نے ہدایت دی کہ ان معاملات کو آگے نہ بڑھایا جائے یا ان کے سلسلے میں تحقیقات نہ کی جائے اور انہیں ہر طرح سے رد سمجھا جائے۔ تاہم عدالت عالیہ نے دلی پولیس کو ان 2873 لوگوں کے خلاف ایک ایف آئی آر کو آگے بڑھانے کی اجازت دی ہے جو جنتر منتر احتجاج میں موجود تھے اور جن کا سنگین مجرمانہ ریکارڈ ہے۔ بینچ نے سالیسیٹر جنرل تشار مہتا کا بیان ریکارڈ کیا جو مرکز کی جانب سے پیش ہوئے۔ بھارتیہ محکمہ موسمیات نے کل چھتیس گڑھ، مشرقی مدھیہ پردیش اور اتراکھنڈ میں کچھ مقامات پر شدید سے بہت شدید بارش کی پیشگوئی کی ہے۔ اروناچل پردیش، آسام، میگھالیہ، بہار، ہریانہ، چنڈی گڑھ اور دلی میں بھی کہیں کہیں شدید بارش کا امکان ہے۔ ہماچل پردیش، جھارکھنڈ، ناگالینڈ، منی پور، میزورم اور تریپورہ، اڑیسہ، پنجاب، اتر پردیش، ودربھ اور مغربی بنگال میں بھی اسی طرح کا موسم رہے گا۔ نیپال میں آئے اچانک تباہ کن سیلاب میں مرنے والوں کی تعداد 1000 سے تجاوز کر گئی ہے۔ وہیں حفاظتی فورسز کی جانب سے ملک کے 8 متاثرہ ضلعوں سے مزید لاشوں کی برآمدگی کا سلسلہ جاری ہے۔ کئی ضلعوں کی ندیوں میں سطح آب کے بڑھنے کی وجہ سے سیلاب کے تازہ الرٹ اور رک رک کر ہو رہی بارش کی وجہ سے بچاؤ کارکنوں کو پھنسے ہوئے لوگوں کو نکالنے کے دوران مشکلات کا سامنا کرنا پڑ رہا ہے۔ مردوں کے کرکٹ میں افغانستان کے خلاف کھیلی جانے والی 3 ٹی20 بین الاقوامی میچوں کی سیریز کے لیے بھارت کی 15 رکنی کرکٹ ٹیم کا اعلان کر دیا گیا ہے۔ شریس ایئر بھارت کی کپتانی کریں گے جبکہ تلک ورما نائب کپتان ہوں گے۔ اس سیریز کے 3 میچ 13، 15 اور 17 ستمبر کو نئی دلی کے ارون جیٹلی اسٹیڈیم میں کھیلے جائیں گے۔ تیز گیند باز جسپریت بمراہ کی ٹیم میں واپسی ہوئی ہے، وہیں نتیش کمار ریڈی، واشنگٹن سندر اور ہرشت رانا کو بھی ٹیم میں جگہ دی گئی ہے۔ جسپریت بمراہ گھٹنے کی چوٹ کی وجہ سے جولائی میں انگلینڈ کے خلاف کھیلی گئی ایک روزہ بین الاقوامی میچوں کی سیریز میں نہیں کھیل پائے تھے۔ اس کے علاوہ وہ سری لنکا کے خلاف 2 ٹیسٹ میچوں کی سیریز میں بھی حصہ نہیں لے پائے تھے۔ چین کے گوانگڈونگ صوبے کے شینزین میں جاری چائنا ماسٹرز سپر 750 ٹورنامنٹ میں بھارت کی انتی ہوڈا باہر ہو گئی ہیں۔ عالمی نمبر 25 ہوڈا کو خواتین کے سنگلز کے شروعاتی راؤنڈ میں عالمی نمبر 12 جنوبی کوریا کی किम गुआंग ने सीधे सेटों में 10-12 और 18-12 से शिकस्त दी। अब